0: एको जप एको सलाहा
1: सिमर एको मनार
0: एकस के गुण गाओ अनंत
1: मन पंजाब एक भगवान
0: एको एक एक हर आप
1: पूरन पूर
0: अनेक विसार एक।